0: विस्तृत कम्पनी भने रसुवागढ़ी चिलिमे मैलुङ र माथिल्लो त्रिशुली बी मात्र हुन्। बजारमा बाढ़ीबाट क्षति नपुगेका जलविद्युत कम्पनीका शेयर समेत घट्नु र निर्जीवन बीमा उपसमूहको परिसूचक बाढ़ी यता 63 अंकले ओह्रालो लाग्नुले वास्तविक क्षतिभन्दा लगानीकर्ताको मनोवैज्ञानिक प्रभाव बजारमा ठूलो देखिएको जानकारीहरू बताउँछन्। प्रभावित आयोजनाको वास्तविक क्षति बीमा दावी र पुनर्निर्माण लागत यकिन भइ नसकेकाले अहिलेको गिरावटलाई दीर्घकालीन जोखिमका रूपमा हेर्न नहुने उनीहरूको भनाइ छ।
1: भोटिकोशी नदीमा बाढ़ी गएको 10 र 11 दिनमा गरी 4 जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ। नेपाल सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ। खोज तथा उद्धारमा विदेशका स्वरूप विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गरिरहेका उपसचिव राम बहादुर केसीका अनुसार भारत चीन र दक्षिण कोरियाका विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज र उद्धारलाई निरन्तरता दिएको छ। जलविद्युत आयोजनाको सुरुङ र घरबस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार गर्दैछन्। भदौ 10 गते बिहान 8:37 बजे आएको भोटेकोशी बाढ़ीबाट 3 जिल्लाका 15 पालिका प्रभावित छन्। नुवाकोट र रसुवामा भोटेकोशी र त्रिशुली नदी वरिपरिका बस्ती तथा पूर्वधार बाढ़ीले अति प्रभावित भएका छन्। भारत चीन र दक्षिण कोरियाका विज्ञ टोलीहरूले समेत उद्धारलाई निरन्तरता दिएका छन्। हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार कार्य गर्दै आएका छन्। आयोजना स्थलमा अझै जीवित व्यक्ति रहने सम्भावना भएकाले खोजी कार्यलाई तीव्र बनाइएको छ। सुरुङभित्र जीवनको खोजी शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: नदी वा खोलाहरू जीवित सम्पदा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ। मानव सरहको जीवितको रूपमा व्याख्या गर्दै सर्वोच्चले खोला र नदी आफ्नो प्राकृतिक बहाव क्षेत्रमा स्वतन्त्र रूपमा बग्न पाउने मौलिक अधिकार राख्ने महत्वपूर्ण फैसला गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत साउन 13 गते गरेको फैसलामा खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचित गर्न नपाउने र यसको प्राकृतिक रूपमै संरक्षण हुनुपर्ने व्याख्या गरिएको छ। खोला र नदीहरू जीवित सम्पदा भएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष संवाद शुरू भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ। सभापति गगन कुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको 1-to-1 भेटवार्तापछि लामो समयदेखि नेतृत्व वैधानिकता र 15 महाधिवेशनको प्रक्रियालाई लिएर विवादित देखिएको कांग्रेसभित्र संवादको नयाँ प्रयास अघि बढ़ेको हो। एकातर्फ सभापति थापा नेतृत्वको संस्थापन पक्ष पूर्व निर्धारित कार्यतालिका अनुसार आगामी असोज 16 19 गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देवान निकट पक्षले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्य समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर संगठनात्मक गतिविधि अघि बढ़ाइरहेको छ। विपक्षीले आफ्नो राजनीतिक तथा संगठनात्मक तयारी तीव्र बनाइरहेका बेला गगन पूर्णबहादुर भेटलाई भने कांग्रेसभित्र सम्भावित सहमतिको प्रारम्भिक आधारका रूपमा हेरिएको छ। थापासँगको भेटमा खड्काले 15 महाधिवेशनको प्रक्रियामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्य अध्यावधिक नभएको आधारमा कसैलाई महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने धारणा समेत राखेका छन्। कांग्रेसमा संवादको ढोका खुल्यो, महाधिवेशन अघि सहमतिको सूत्र खोजिँदै शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
0: सामाजिक संजालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अघि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। 10 भदौको भोडेकोशी बाढ़ीमा सम्पर्कविहीन व्यक्ति खोजीको आग्रह गर्दै परिवारजनले सामाजिक संजालमा राखेका सामग्रीमा घृणास्पद प्रतिक्रिया आइरहेपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालबाट यसप्रति सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइरहेका थिए। असंवेदनशील कमेन्ट गर्नेहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने र सरकारको नेतृत्व पनि बोल्नुपर्ने उनीहरूको माग थियो। प्रधानमन्त्री शाहले शनिबार फेसबुकमा स्ट्याटस लेख्दै त्यस्ता प्रतिक्रिया दिनेहरूमाथि कार्यवाही गर्ने चेतावनी दिएका थिए। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसीको कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भइपुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: अब भित्री पृष्ठका खबर बाढ़ी प्रभावितको उद्धार र राहत कार्य जारी रहँदा बाढ़ीबाट जोगिएका विद्यार्थीलाई मानसिक समस्या बढ़ने जोखिम देखिएको छ यस्ता समस्याबाट जोगाउन तत्काल उनीहरूलाई विशेष परामर्श दिनुपर्ने विज्ञको सुझाव छ बाढ़ीमा परेर आफन्त तथा सहकर्मी गुमाएकामा यस्तो समस्याको जोखिम बढ़ी देखिन सक्ने मनोविदको बुझाई रहेको छ
2: रसुवाको फुटेकोशीमा आएको बाढ़ी पछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्
1: भुटेकोशी खुलामा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाहरूको शव फेला नपर्दा पशुपति क्षेत्रमा मात्रै 1500 भन्दा बढ़ी कोष बनाएर दाहसंस्कार गरिएको छ जल प्रलयले निम्ति आएको मानवीय क्षतिको पीड़ा आर्यघाटमा स्पष्ट देखिएको छ पशुपति क्षेत्र विकास कोषका अनुसार बाढ़ीपछि केही दिनसम्म आर्यघाटमा अत्याधिक चाप देखिएको थियो
2: सड़क विभागले धादिङको कृष्णवीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ विभागका महानिर्देशक डाक्टर विजय जैशीले आइतबार स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्णवीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन्
1: वर्षायामसँगै सड़कमा खसेको पहिरो र निरन्तरको अवरोधका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसानले आफ्नो कृषि उपज बजारसम्म पुर्याउन ज्यानकै जोखिम मोल्नु परेको छ पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर क्षेत्रमा खसेको पहिरो र सड़कमा थुप्रिएको लेदो तथा ढुंगा छिचोल्दै किसानहरू दैनिक जसो तरकारीका भारी बोकेर बजारतर्फ जाने गरेका छन्
2: भोटेकोशी बाढ़ीले रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीका कारण हालसम्म 6,40,00,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ
1: सिन्धुलीका नदी किनारमा रहेका दर्जनौ बस्ती बाढ़ी र नदी किटानको उच्च जोखिममा छन् बीपी राजमार्ग तथा मध्यपाली लोकमार्ग आसपासका नदी किनारमा सड़क घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए तापनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा पर्ने गरेको छ
2: विद्यालय तहका पढ़ाईसँगै विद्यार्थीलाई अनुशासित जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल एनसीसी तालिम सञ्चालन हुँदै आएको छ नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत कक्षा 8 देखि 12 सम्मका विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो

0: नेपालको एकमात्र डिटेल सेवा डिस हो
1: खुशीको कनेक्सन
2: एनडीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
0: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
0: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुम्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास
5: औलो कसरी सर्छ संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
6: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
5: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
6: लामखुट्टेको टोकाईबाट कसरी बच्ने झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
5: स्क्रब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु काम ज्वरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ
7: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
8: आमा मलाई दुध है
7: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै
9: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
10: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
11: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
11: यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: त्यही क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित एनभीएलमा आज दुई खेल हुने
1: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा बाढ़ी प्रभावित नागरिकको स्थानान्तरणका लागि बस्ती सार्न अध्ययन समिति गठन गरिएको प्रसंग
2: भदौ 10 गते रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनस्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका वस्तुलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ठकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधिहरू सदस्य रहनुहुनेछ। जिल्लाबाट हुने सदस्यतामा सम्बन्धित जिल्ला विकास सम्बन्धित जिल्ला विकास समितिमा कार्यरत जिल्ला सम्बन्धी अधिकारी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी, नायब उपरीक्षक, सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायब उपरीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरू पनि समितिमा सदस्य रहनुहुने भएको छ। समितिले सबैभन्दा पहिले बाढ़ी प्रभावित र जोखिममा रहेकाको तथ्याङ्क कति हो भन्ने टुंगो लगाउनेछ। त्यसपछि बाढ़ीमा घरबार विहीन भएकाहरूको अन्यत्र घर जग्गा भए नभएको जानकारी लिएपछि रसुवा, नुवाकोट र धादिङका नापी तथा भूमि कार्यालयको समन्वयमा स्थानीय तह मार्फत जग्गा खोजी हुनेछ। समितिले जिल्लामा नापी भूमि कार्यालयसँगै स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ़ने समेत बताएको छ।
0: आज राष्ट्र शोकमा छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीले गुमेका ती जीवनको सम्झना, आफन्त गुमाएका परिवारको पीड़ा र अझै फर्किने आशामा बाटो कुरिरहेका हजारौं आँखाको प्रतीक्षामा देश शोकमग्न छ। भोटेकोशीको बाढ़ीले छोड़ेका पीड़ा तत्काल मेटिने छैन। हजारौं परिवार अझै आफन्तको खोजीमा छन्। सयौं परिवार घरबार विहीन छन् र ध्वस्त संरचनाले सामान्य जनजीवन फर्काउन समय लाग्ने देखिएको छ। राष्ट्रिय शोकमा आजको दिन मृतक प्रति सम्मान व्यक्त गर्ने मात्र नभई विपत्ताको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने र विपदले भत्काएको जीवन पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिन समेत हो। यही विनाशकारी घटनाको 13 दिनमा सरकारले आज राष्ट्रिय शोक मनाउँदैछ। मृतक प्रति सम्मान र शोक सन्तप्त परिवार प्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय यसअघि नै गरिसकेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले राष्ट्रिय शोकमा नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने बताउनुभयो। भोटेकोशी बाढ़ीले दिएको घाउ यति गहिरो छ कि आज पनि कयौं परिवार आफन्तको शव पर्खिरहेका छन्। कतै बेपत्ता आफन्त जीवितै फर्किने आशामा खोजीको प्रतीक्षा गरिरहेका छन्। कतै घरवास गुमाएका परिवार अस्थायी आश्रम दिन बिताइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म 13,300 जनाको उद्धार गरिएको छ, तर करिब 4,196 जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि राज्यको सबै शक्ति परिचालन गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले पत्रकार सम्मेलन मार्फत बताउनुभयो।
3: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा विविध संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउण्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टीम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
2: यसैबीच भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा मात्रै खरबौं रूपियाँको भौतिक क्षति पुर्याएको छ। यो क्षेत्रको पुननिर्माणका लागि करिब 4 खर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको द्रुत क्षति तथा आवश्यक मूल्यांकनले प्रारम्भिक अनुमान गरेको छ। यति ठूलो परिमाणको पुननिर्माणका लागि सरकारसँग बलियो स्रोत नहुँदा स्रोत जुटाउन ठूलो चुनौती देखिने भएको छ। भदौ 21 गतेसम्ममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ संस्था, निजी व्यक्ति तथा व्यवसायीहरूले लिएको सहयोगबाट 10 अर्ब 4 करोड़ रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको यो रकमले सरकारलाई केही सड़क पुल निर्माण गर्न सहयोग पुगे पनि पुननिर्माणका लागि स्रोत जुटाउन भने ठूलो चुनौती देखिएको छ। बाढ़ीले खरबौंको क्षति भएको हुँदा सरकारले यो विपद व्यवस्थापन र पुननिर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलन गरी स्रोत जुटाउन सक्ने पूर्व अर्थमन्त्री लक्ष्मण पुनको भनाई छ। उहाँले मुलुकमा आइपरेको प्राकृतिक विपदको सामना गर्न र दीर्घकालीन पुननिर्माणका लागि स्रोत जुटाउन सरकारले तत्काल अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गर्नुपर्ने बताउनु भएको हो। यता पुननिर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्यावालीले भने पूर्व तयारी गरेर मात्रै पुननिर्माणमा जानुपर्ने बताउनु भएको छ।
4: एभिडेन्सहरूलाई चाहिँ प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति रिभर्बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गरेर त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्र सेवक सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसका कारण नै अहिलेको संकटको बेला लाखौं मानिसले सुरक्षित महसुस गर्न पाएको बताउनु भएको छ। सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै उहाँले कार्यक्षेत्रमा खटिने तपाईहरू प्रत्येक सुरक्षाकर्मीको योगदानको उच्च कदर गरिने पनि छ भनेर उहाँले भन्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत एउटा सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले संकट व्यवस्थापनका लागि सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञलाई पनि विशेष धन्यवाद दिनुभएको छ। अहिलेको विपदमा सुरक्षाकर्मीहरूले कयौं उदाहरणीय काम गर्नुभएको उल्लेख गर्दै यहाँले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र अरू संयुक्त प्रयासमा प्रभावित क्षेत्रहरूबाट अहिलेसम्म 13,391 मानिसलाई उद्धार गरिएको पनि जानकारी दिनुभएको छ। राज्यका तीनवटै सुरक्षा निकायका 20,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय छन्। भारत, चीन र दक्षिण कोरियाका विशेष उद्धार टोली पनि बाढ़ी प्रभावित क्षेत्रमा छन्। नुवाकोटको देवीघाट बजारको तादी नदीमा बेली ब्रिज जडान गरिँदैछ। हिम बाढ़ी प्रभावित रसुवाको गाउँबस्तीमा ड्रोन उपकरण मार्फत खाद्यान्न ढुवानी शुरू गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्ने रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप र औषधि पनि पठाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले वीरेन्द्र सैनिक अस्पताल छाउनी गई जलविद्युत आयोजनाका घाइते कर्मचारी र उनीहरूका परिवारसँग पनि भेट गरी स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री छो ह्युन बीच पनि भोटेकोशी हिमबाढ़ीको विपदमा सहकार्य बढ़ाउने बारेमा पनि समझदारी बनेको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा भोटेकोशी हिमबाढ़ी पीड़ित बाढ़ी पछि विपदमा खटिएका सुरक्षाकर्मीहरूको सेवा सुविधा र तलब सुविधामा कुनै पनि कन्जुस्याई नगरिने पनि आश्वासन उहाँले दिनुभएको छ। यसैबीच हाल मनसूनी वायुको प्रभाव छ देशभर। मनसूनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम खालको पानी परिरहेको छ। साधारणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानमा तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने तथा हिउँ पर्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
2: स सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ीको विपदपछि बाल बालिका र किशोरी हिंसाको चिन्ता।
6: बच्चाहरू परिवारबाट सेपरेट हुँदाखेरि अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी मेहनत गर्ने र ट्राफिकिङमा पो पर्छन्।
7: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने। भोटेकोशी बाढ़ीमा 150 राष्ट्र सेवक अझै सम्पर्कविहीन। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
9: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
8: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
9: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
10: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
8: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटानोट, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, रमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: क्यासको जुत्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त?
15: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोशी बारीमा हराए 150 राष्ट्र सेवक, 82 सेना प्रहरी पनि सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। भोटेकोशी बारीमा सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र शिक्षक सहित करिब 150 राष्ट्र सेवक सम्पर्कविहीन भएका छन्। नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्रका 12 जना हराइरहेका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराइरहेकाहरूको विवरण तयार गरेको हो। बाढ़ी प्रभावित क्षेत्रमा झाडापखला देखियो, हैजा फैलिने जोखिम शीर्षकमा खबर प्रकाशित छ। होल्डिङ सेन्टरमा झाडापखला देखिएपछि स्वास्थ्य मन्त्रालयले हैजा विरूद्धको 21,000 खोप र 1,000 भन्दा बढ़ी प्याकेट जीवनजल पठाएको छ। रसुवाका जंगल र नदी किनारमा सेना सशस्त्रको गस्ती शीर्षकको पनि खबर छ भने जलविद्युत आयोजनाका सुरूङहरूमा उद्धार अपरेशन, आइतबार त्रिशुनी एमा 2 र रसुवा भोटेकोशीमा 1 सप भेटिए शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कांग्रेसमा संस्थापन लचक देउबा समूह अडानमै शीर्षकको खबर पनि प्रकाशित छ। वडा अधिवेशन सार्ने र पुष समूह सदस्यता नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने निर्णय गर्दै संस्थापन र महाधिवेशन रोक्नुपर्ने देउबा पक्षको माग रहेको छ। तर यता नेपाली कांग्रेसले पनि आफ्नो 15 महाधिवेशनको तयारी र मुलुकको समसामयिक विषयमा महत्वपूर्ण अरू निर्णय सार्वजनिक गरेको छ। हिजो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण गरेका तर अध्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि आगामी महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा जोखिमयुक्त स्थानको बसोबास सार्न कानून बनाउँदै सरकार शीर्षकको खबर पनि प्रकाशित छ। भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक भएको छ।
7: नागरिक दैनिकमा अन्तिम संस्कारमा पनि सकस एउटै कोठामा दुई परिवार शीर्षकमा खबर छापिएको छ भने अर्को खबर ग्यासको अझै अभाव रातभरि लाममा शीर्षकमा छापिएको छ। बाढ़ी पहिरोपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव झन चर्किएको छ। सामान्य अवस्थामा आफूले ल्याउने डिपोमा नाम लेखाएको आधा महिना पुग्दा समेत ग्यास पाउने आश नभएपछि अहिले काठमाडौँ उपत्यकाका उपभोक्ता एक सिलिण्डर ग्यास लिन उद्योग तथा सरकारले तोकेको बिक्री केन्द्रमा रातभर लाइन लाग्नुपर्ने बाध्यतामा छन्। उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर शीर्षकमा रमेश धुमालाले लेख्नु भएको खबर छापिएको छ। 10 गतेदेखि परिचालित नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले 21 गतेसम्म 13,000 भन्दा बढ़ीको उद्धार गरिसकेका छन्। पुनर्निर्माणमा 9 खर्ब शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि नागरिक दैनिकमा छ। कान्तिपुर दैनिकमा शेयर बजारमा बाढ़ीको धक्का कहिलेसम्म शीर्षकमा यज्ञ बंजारेले लेख्नु भएको छ। सूचीकृत 111 जलविद्युत कम्पनी मध्ये 1 दर्जन आयोजना मात्रै प्रभावित भए पनि शेयर बजारमा जलविद्युत निर्जीवन बीमा र अन्य उपसमूहमा नै असर देखिएको छ। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा जयसिंह महरा र आरती पौडेलले लेख्नु भएको छ। बाढ़ी पीड़ित विरूद्ध जथाभावी कमेन्ट गर्ने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान थालिसकेको छ। बाढ़ीमा बेपत्ताको विवरण जुटाइरहेका नीरज शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने अर्को खबर भित्री पन्नामा प्रभावित विदुरका 15 खानेपानी स्रोतमा भित्रिए हानिकारक जीवाणु शीर्षकमा अर्जुन पौडेलले लेख्नु भएको छ। शेखरलाई महाधिवेशन गर्ने संयन्त्रको नेतृत्व मान्न गगन तयार शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर रहेको छ। अर्को खबर भोटेकोशी बाढ़ीका कारण सिजनमा सुनसान बने पर्यटकीय गन्तव्य शीर्षकमा छापिएको छ भने नुवाकोट रसुवा जोड्ने सड़क अहिलेसम्म संचालनमा आउला शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। ढुङ्गी बजारबाट 7 किलोमिटर सड़क खुलेको छ। नेत्रावतीसम्म पुर्याउने र बेली ब्रिज हालेर रसुवा जोड्ने तयारी सरोकारवाला निकायले गरेका छन्। बाढ़ीले बगायो 1,806 हेक्टर कृषि योग्य जमीन शीर्षकमा प्रकृति दहालले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाटोमै रोकियो रसुवाको अर्थतन्त्र शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। चीनसँग बाँकी नेपाललाई जोड्ने रसुवाको भदौ 10 को बाढ़ीसँगै उत्पादन व्यापार पर्यटन वित्तीय सेवा र लगानी जोड्ने सबै पूर्वाधार गुमाएको खबरमा उल्लेख गरिएको छ। विकल्पमा सुरूङ र त्रिशुली पारी सड़क तत्काल यातायात सुचारूका लागि काम तीव्र शीर्षकमा खबर छ। पृथ्वी राजमार्गमा पर्ने भादिङको कृष्णभीर पहिरो नियन्त्रण गरेर यातायात सुचारू गर्न सरकारले दीर्घकालीन समाधानको योजना अगाडि सारेको छ। गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ। सुरूङभित्र जीवनको खोजी शीर्षकमा यो खबर ईश्वर चन्द्र झाले लेख्नु भएको हो। भित्रीपन्नामा तरल अक्सिजन आयातले उद्योग मार्न शीर्षकमा नवराज कटेलले विराटनगरबाट लेख्नु भएको छ। राहत सामग्री नै म्याद गुज्रेका असल विवरण अभ्यास पालना गर्न निर्देशन शीर्षकमा खबर छापिएको छ। 3 दिनमा 87,000 ग्यास सिलिण्डर भित्रिएको बारेमा पनि खबरमा उल्लेख छ। आह्वानको मुखमा मनासलुको पर्यटन प्रभावित बारेमा मीनराज भण्डारीले लेख्नु भएको खबर छ। उत्तरी गोर्खाको चुनौबरी गाउँपालिका 4 नामरूङ स्थित बुढी गण्डकी र थोराङ खोलामा गएको बाढ़ीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढी गण्डकी र थोराङ खोलामा हिजो बिहान गएको बाढ़ीले 2 पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको हो।
2: साझा खबरमा अब विदेशका खबर। इरानले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पश्चिमा कूटनीतिक प्रयासहरूबारे टर्की र साउदीसँग छलफल गरेको छ। टर्कीका विदेश मन्त्रीले समकक्षीसँग छलफल गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तिनी विदेश मन्त्रीहरूले पश्चिम एसिया क्षेत्रमा स्थिरता प्रवर्धन गर्न र संयुक्त राज्य अमेरिकाको आक्रमणकारीलाई रोक्नका लागि हर्मुज जलमार्गमा उत्पन्न असुरक्षालाई सम्बोधन गर्न भइरहेका कूटनीतिक प्रयास बारेमा छलफल भएको बताइएको हो। यता इरानले हर्मुज प्रवेश गर्न खोजिरहेको अमेरिकी पानी जहाजमाथि आक्रमण गरेको दावी गरेको छ। अमेरिका र इरान बीच पुनः सैन्य तनाव भइरहेका बेलामा इरानले यस्तो दावी गरेको हो। इरानका अनुसार अमेरिकी अमेरिकी जहाज हर्मुज प्रवेश गर्न खोजेपछि त्यसलाई लक्षित गरी आक्रमण गरिएको थियो। तर इरानको उक्त दावीलाई भने अमेरिकाले तत्काल पुष्टि गरेको छैन र गाजापट्टीबाट पाकिस्तानीहरूलाई हटाउने इजरायली सरकारका मन्त्रीहरूको व्यक्त गरेका योजनाहरू बारे त्यस क्षेत्रका विभिन्न आठ इस्लामिक र अरब मुलुकहरूले निन्दा गरेका छन्। उनीहरूले यो योजनाहरूले अमेरिकाको समर्थन प्राप्त शान्ति प्रक्रियालाई जोखिममा पार्ने समेत बताएका छन्। इजरायली रक्षा मन्त्रीले इजरायलले गाजाबाट पालिस्तानीलाई हटाउने योजना बनाएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्लो वर्षमा गाजाबाट 2,50,000 पालिस्तानीलाई हटाउने र त्यसपछिका 6 वर्षमा बाँकी करिब 20,00,000 बासिन्दालाई हटाउने लक्ष्य राखिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
7: साझा खबरमा अब खेल खबर। लगातार तेस्रो जीत निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल एक खेल अगाडि नै सेमी फाइनलमा प्रवेश गरेको हो। साउदीले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा भेटायो। नेपालका लागि कुलसन झाले, अभिजित चौवाली तथा रोहित पौडेलले अभिजित 24 रन बनाउनुभयो। त्यसअघि ईशान पाण्डेले 40 तथा देव खनालले 39 रन बनाउनुभयो। आसिफ शेखले 20 र अर्जुन कुमारले 15 रन बनाउनुभयो। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले भने टूरको अन्तिम खेलमा पनि हार बिहोर्नु परेको छ। हिजो भएको न्यूजील्याण्ड एसँगको एक दिवसीय खेलमा नेपाल 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्डले 1 बल बाँकी छँदा 8 विकेटको क्षतिमा पूरा गर्यो। कर्णाली सिद्धराजले नेपाल भलिबल लीग एनभीएलमा लगातार दोस्रो जीत हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको दोस्रो खेलमा कर्णालीले खप्तट फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जीत यात्रा कायम राखेको हो। पहिलो खेलमा अन्नपूर्ण स्पाइकर स्टिङ्सले काठमाण्डु रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जीत हात पारेको छ। लीगमा आज मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर किङ्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराज बीच खेल हुनेछ।
2: विपदमा बालबालिकाको सुरक्षाका लागि अभिभावक र सरकारवालाको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्सन।
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम फेलो मौसम।
3: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
4: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा पायो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पायो त्यतिमा पायो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब विपदमा बाल बालिका र किशोरीको सुरक्षाको कुरा। रसुवाको भोटीकोशी बारीपछि कैयौं बाल बालिकाले अभिभावक गुमाएका छन् भने कति घाइते अवस्थामा पनि छन्। विपदपछि बाल बालिका तथा किशोरीको सुरक्षा र सरकारवालाको भूमिकाका बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गरेका छौं।
7: संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने अन्तिम विकल्प हेर्नुहोस्।
6: त्योभन्दा अगाडि चाहिँ के हुन्छ?
7: त्योभन्दा त धेरै कुरा हुन्छ। पहिलो कुरा सिङ्गल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छ। त्यसपछि भएन भने हाम्रो त संस्कार एकदम कलेक्टिभ छ नि त, मामा घरमा हेर्न सक्छ, मामा मैलीहरूले हेर्न सक्छ छोरी। तर सरकारले फेसिलिटेट गर्नु पर्यो, सरकारको स्थानीय सरकार, प्रत्येक स्थानीय सरकारमा अहिले महिला बाल बालिका हेर्ने अफिसर छ,
6: बाल कल्याण अधिकारीहरू,
7: बाल कल्याण अधिकारीहरू छन्, उहाँहरू मोबिलाइज हुनु पर्यो। प्रत्येक बच्चाहरूको सिचुएसन, प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डिङ हुनु पर्यो। प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्।
6: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
7: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ, इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो। तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ। त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन्, हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छन्। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बाल बालिकासँग सरोकार राख्ने संस्था जस्तो उदाहरण धेरै छन्। बाल बालिकासँग बाल बालिकाको लागि काम गर्ने, बाल बालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुन्छ, मैले ग्राउन्डमै देखेको छु।
6: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
7: बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ, त्यो भएर त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय अहिले राम्रो कुरा दिन सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास्त हुन्छ। एक दुईवटा घटना त आइ पनि सकिँदैन, थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने बच्चा एक दुईमा, परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्टमा छोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ, बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन् र भइहाल्यो काठमाडौँ पठाइहालौँ, कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुनासक्छ अर्को रिस्क, अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् त्यो त
6: बिचबिखन,
7: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला, तर भिन्दैछौँ हामी त्यो समस्याहरू। त्यो कारण बाल बच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्छ।
8: आधार नेपालका कार्यकारी निर्देशक प्रलाप ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: भोटेको सेवारी प्रभावित क्षेत्रमा बालिका तथा किशोरी हिंसाको जोखिममा नेपाल चीन सीमामा 10 अर्ब भन्दा बढ़ीको क्षति। चाडपर्व लक्षित सामान बगेपछि व्यवसाय चिन्तित।
8: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिक नगरेकाले पनि 15 महाधिवेशनमा भाग लिन पाउने। भोटेकोशी बाढ़ी प्रभावितका लागि नेकपाको 24 बुधे प्रस्ताव पारित। प्रधानमन्त्रीद्वारा सुरक्षाकर्मीको तलब भत्ताको व्यवस्थापनमा ध्यान दिने प्रतिबद्धता।
6: बाढ़ीपछिको पुननिर्माणमा पर्याप्त ध्यान दिन विज्ञहरूको सुझाव। जोखिममा युक्त बस्ती सार्न अध्ययन समिति गठन। कोरोना नाकालाई चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप।
8: हर्मुज जलमार्गको सुरक्षाका विषयमा इरानद्वारा टर्की र साउदीसँग छलफल। जलमार्ग प्रवेश गर्न खोज्ने अमेरिकी पानी जहाजमाथि आक्रमण।
6: र नेपाल एससीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल एक क्रिकेट टोली अन्तिम खेलमा पनि पराजित। एनभीएलमा आज 2 खेल हुने।
8: साझा खबरको अन्तमा कार्टुन हामीले राजेश मानन्धर राजमान लिखितको विवादकममा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा नेकपाभित्रको विवाद र असन्तुष्टि, जहाँ शीर्ष नेताहरूको बीचमा राम्रोसँग संवाद नभएका बारेमा विभिन्न टीका टिप्पणी भइरहेका छन् भने संगठन संरचनाले पनि गति लिन सकेको छैन। यहाँ एउटा दुईजना व्यक्तिहरू छन्, दुईटा कोठामा बसिराखेका छन् र शीर्ष नेताहरूको संख्या सीमित हुँदै गर्दा सक्रियता क्रियाशीलता अझ बढ्दै गरेका बारेमा पनि विभिन्न टीका टिप्पणी भइरहँदा दुईजना नेता जस्ता देखिने व्यक्ति सोफामा बसेर संवाद गरिराखेका छन्। एउटा अनि लामो कपाल पालेका व्यक्तिको नजिकै रहेका अर्को व्यक्तितर्फ फर्केर ती व्यक्तिले पनि भन्दैछन्। माथि यस्तो लेखिएको छ, नाम बदलेर नेकपा एकलकाटी पार्टी बनाउने हो कि त, किनभने अब त हजुरसँग म मात्रै रह।
6: हस्त प्राविधिक साथी रवि भित्तालाई धन्यवाद। अहिलेमा लिङ्क प्रकाशन र सन्तोष रञ्जनको विधाहरू। तपाईँको आजको दिवसभा होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनु

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
6: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
5: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
6: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने। कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
5: स्कर्ब टाइफस रोगका लक्षणहरू। धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू। खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने। सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने। सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने। घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने। घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने। समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
8: विश्वविद्यालय अनुदान आयोगबाट TAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू:
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 0656493495।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर गाउँ दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
0: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

लक्षको माला जप्तै सम्झिए देउतालाई अबिर केसरी हाल्न।

0: सम्पूर्ण मानव चोलाको
1: जय होस् बोलो राधे राधे।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.1 MHz।
1: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: हजुरलाई बन पठाई बन्दी नम राजा भाइ हजुरलाई बन पठाई बन्दी नम राजा रानी नै हो भने दिनुस् माग्छु एक चिज
1: रेडियो साइन 89.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
3: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो
4: आमा मलाई दुध है
3: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ असाध्यै टाउको दुख्ने आँखाको गेदी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने शरीरमा बिमिरा आउने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ वाकवाकी लाग्ने बान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने शुद्ध झुल प्रयोग गर्ने स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं

Thank you.

I'm not sure.

ಕೆಲಸ ಮಾಡಿ ಪ್ರಾಬ್ಲಮ್ ಇದೆ.

Thank you.

ネパールに行くようになって、ネパールに行ったら、

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खर्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई चार्जर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ
1: 25 वर्षदेखि साधा नेपालीको विश्वास आइएमई गरौँ
2: नेपाली रेडियो नेटवर्क नेपाली सबै

I'm not going to do that.

राधाकृष्ण रथयात्रा मूल समारोह संस्कृति संयोजक कैलाश श्रेष्ठ अनुसार रथयात्राका क्रममा पुस्तकबाट समितिले यसपटक रथयात्रामा संस्कृतिलाई धार्मिक कार्यक्रममा मात्र सीमित नगरी विपदमा परेका नागरिकको सहायता लगाउने निर्णय गरेको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री गरिदिए तथा उत्तर राहत सम्मान संयोजक श्रेष्ठ

I'm not done.

0: सुविधा प्रतिबन्धको विरोध दार्जीलिङ भएको व्यक्ति आन्दोलनले एक वर्ष अघि चार्जमात्मक बनाए आन्दोलनको नामले 47 प्रचार
1: आन्दोलन प्रक्रिया सक्षम भए पनि Продолжение следует...